Yo ho, Kips 98.3 FM. Tapai Sangako Sahayatra.

0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि
7: थप जानकारी तथा बुकिङका लागि
8: 01 42 35 888 98 012 35 888

0: life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ, तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाइ हो एपीजे अब्दुल कलामको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

हेल्थ एन्ड लाइफ स्टाइलमा यस कार्यक्रममा म यहाँहरूलाई सौन्दर्य स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही टिप्सहरू वा जानकारी दिने गर्दछु म हुँ युक्ता र यहाँहरू अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज यहाँहरूले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ सो आज चाहिँ श्रोता मित्र म यहाँहरूलाई लाइफ स्टाइल सम्बन्धी केही टिप्स दिनेछु सो आजको टपिक चाहिँ रहेको छ आफूलाई कसरी अनुशासनमा राख्ने आफूलाई एक अनुशासनमा राख्नको अर्थ हामी बुझ्न सक्छौँ आफूले आफूलाई एउटा अर्डर सिस्टम नियम वा विधिमा राख्ने जस्तै कि दिनहुँ एक्सर्साइज गर्ने दिनहुँ टाइममा खाना खाने टाइममा सुत्ने यी सबै आफूले आफूलाई अनुशासनमा राखेको भनेर हामी बुझ्न सक्छौँ साथीहरू अनुशासन किन जरुरी हुन्छ त तपाईँको सफलता तपाईँ कति अनुशासनमा बस्नुहुन्छ यसमा धेरै भर पर्छ एक सफल व्यक्तिमा केही असाधारण शक्ति हुँदैन तर उनीहरू अनुशासित भई आफ्नो लक्ष्यतिर बढ्दै जान्छन् यही उनीहरूको सफलताको कारण हुन्छ उनीहरू आफ्नो परिश्रममा विश्वास गर्छन् अनुशासनमा कसरी बस्न सकिन्छ यो म यहाँलाई भन्ने नै छु अहिलेको लागि भने सुनौ पहिलो गीत आज हामी सुन्नेछौ बेसब्रिया यो गीत चाहिँ मुभी एमएस धोनी द अनटोल्ड स्टोरीबाट रहेको छ यसको सिङ्गर हुनुहुन्छ अरमान मलिक म्युजिक दिनुभएको छ अमाल मलिकले लिरिक्स मनोज मुन्तशिरको रहेको छ

साथीहरू, भर्खरै हामीले सुन्यौं बेसब्रिया फ्रम द मुभी एमएस धोनी द अनटोल्ड स्टोरी. ओके, सो अनुशासनमा आफूले आफूलाई कसरी राख्ने यस बारेमा म आज यहाँहरूलाई केही टिप्स दिन जाँदैछु. सो पहिलो टिप रहेको छ आत्मबल. साथीहरू, अनुशासनमा बस्नको लागि सर्वप्रथम जरुरी छ दृढ आत्मबलको. तपाईँ यदि सपना साकार बनाउन चाहनुहुन्छ भने अनुशासनमा बस्न दृढ आत्मबल बनाउनु पर्छ. भनाइ पनि छ, वेयर देयर इज अ विल देयर इज अ वे. साथीहरू, सपना साकार पार्नु छ भने हामीले धेरै कुराको त्याग गर्नुपर्छ. यो सजिलो छैन तर जरुरी छ. ओके, सो यो फर्स्ट टिप मैले यहाँलाई भनिसके. अब भने फेरि एउटा रमाइलो गीत नै सुनौ. सो हामी अब चाहिँ नेपथ्य ब्यान्डको यो जिन्दगानी बोल रहेको गीत सुन्नेछौ. गीतलाई इन्जोय गर्नुहोला, म फेरि आउने नै छु.

हजुर साथीहरू, हामीले भर्खरै नेपथ्य ब्यान्डको गीत यो जिन्दगानी सुनिसक्यौ। सो अब भने फेरि पनि म यहाँलाई आफूले आफूलाई कसरी अनुशासनमा राख्ने यसबारे अर्को एउटा टिप नै दिन चाहन्छु। साथीहरू, सानोतिनो चाहनाको त्याग। हजुर, मानिसमा धेरै सानातिना चाहनाहरू हुन्छन् जसले गर्दा हाम्रो समय खेर गइराखेको हुन्छ। साथीहरूसँग अनावश्यक घुमफिर वा फोन चलाउने बानी नै किन नहोस्। यी सानातिना चाहनाहरूले तपाईँलाई तपाईँको लक्ष्य पाउन बाधक बनिरहेको हुन सक्छ। यी चाहनाहरूको त्याग गर्नुहोला र अनुशासनमा बसी आफ्नो लक्ष्य ध्यानमा राख्नुहोला। हजुर, यो अनुशासनमा आफूले आफूलाई कसरी राख्ने यसबारे मैले दोस्रो टिप दिइसके। अब चाहिँ फेरि हामी गीत नै सुन्नेछौँ। अब चाहिँ हामी सुन्नेछौँ मुभी दङ्गलबाट टाइटल ट्र्याक। यसको सिङ्गर हुनुहुन्छ दलेर मेहन्दी। हजुर साथीहरू, यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि म युक्ता फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा र यहाँहरूलाई अरू पनि थुप्रै रमाइलो रमाइलो गीत सँगसँगै टिप्सहरू पनि दिनेछु। सो हामीलाई सुन्दै रहनुहोला।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
0: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511709 9851170939 9851170939.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

ओके साथीहरू, कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा फेरि पनि स्वागत छ। स्टेशन यहाँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। म हुँ यहाँकै होस्ट आरजी युक्ता। किप्स एफएम योर कम्पानियनलाई यहाँहरूले सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट अनलाइन, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँहरूले सुन्न सक्नुहुन्छ। सो आज यस कार्यक्रममा म यहाँहरूलाई टिप्स दिँदैछु आफूले आफूलाई अनुशासनमा कसरी राख्ने। सो ओके, अब फेरि पनि एउटा टिप नै म यहाँहरूलाई दिन चाहन्छु। अर्को टिप रहेको छ, अनुशासनमा बस्नको लागि यहाँहरूले हरेक कार्यको लागि एउटा समय सीमा राख्नुपर्ने हुन्छ। हरेक कार्य समय सीमाभित्र गर्न धेरै जरुरी हुन्छ, यो चुनौतीपूर्ण पनि हुन्छ। एउटा लिडर र फलोअरमा यही फरक हुन्छ। मित्रहरू, अनुशासनमा बस्नको लागि आफूले तोकेको समयभित्र कार्य सघाउन जरुरी हुन्छ। ओके, सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसकेँ। अब चाहिँ फेरि पनि म यहाँको लागि एउटा गीत नै राख्न चाहन्छु। अब भने सुनौ गीत तिमी र म। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ सलिन मगर। फिमेल वोकल दिया गुरुङको रहेको छ। म्युजिक प्रोडक्सन शाश्वत श्रेष्ठले गर्नुभएको छ।

हजुर साथीहरू, भर्खरै हामीले गीत सुनिसक्यौँ तिमी र म, सलिन मगर र दिया गुरुङको आवाजमा। अब चाहिँ फेरि पनि अर्को एउटा टिप्नै सुनौ साथीहरू। अब भने म यहाँलाई अर्को एउटा टिप्नै सुनाउन चाहन्छु। अनुशासन तपाईँको बानी नै बनाउनुहोस्। अनुशासित हुन आफूले आफूलाई कुनै पनि बहाना नदिनुहोला र साथीहरू बिस्तारै यहाँलाई महसुस हुन जान्छ अनुशासन यहाँको बानी नै भइसकेको छ। ओके, सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसके। सो यो टिप पछि अब म फेरि पनि यहाँलाई रमाइलो गीत एउटा नै राख्न चाहन्छु। अलराइट, सो अब भने सुनौ गीत आशाए। यो चाहिँ मुभी इकबालबाट रहेको छ। यस गीतको सिङ्गर्स हुनुहुन्छ केके र सलिम मर्चेन्ट। म्युजिक डाइरेक्टर यस गीतको हुनुहुन्छ सलिम सुलेमान। लिरिक्स राइटर हुनुहुन्छ इरफान सिद्दिकी।

हजुर साथीहरू, भर्खर हामीले सुन्यौं गीत आशाए मुभी इकबालबाट। अब चाहिँ फेरि पनि आफूले आफूलाई कसरी अनुशासनमा राख्ने यसबारे अर्को एउटा टिप म यहाँलाई दिन चाहन्छु। एउटा कुनै सानो अनुशासनबाट सुरु गर्नुहोस्। हजुर साथीहरू, कुनै पनि व्यक्तिलाई निरन्तर अनुशासनमा बस्न गाह्रो त हुन्छ नै, त्यसैले सानो कार्यबाट सुरु गर्न राम्रो हुन्छ। जस्तै प्रत्येक दिन टाइममा सुत्ने बानी बसाल्न सक्नुहुन्छ। यही सानो सानो कुराबाट यहाँले ठुलो कार्यमा अनुशासन ल्याउन सक्नुहुन्छ। जस्तै बिहान छिटो उठ्ने, दिनहुँ व्यायाम गर्ने आदि। अलराइट, सो यो अर्को एउटा टिप मैले यहाँलाई दिनै सके। अब भने फेरि पनि गीत सुन्ने बेला भइसकेको छ। सो गीत अब हामी सुन्नेछौ लजालो मुस्कानले प्रियसी। यो गीत चाहिँ कालिन्द ब्यान्डको रहेको छ। यो गीत हामी सुन्नेछौ र यो गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यहाँहरूलाई यस्तै टिप्स सँगसँगै गीत पनि सुनाउनेछु। सुन्दै रहनुहोला स्टेसन किप्स एफएमलाई।

0: Johor Kips FM 98.3 MHz.
1: Phul ko dale dale ma timro roop ko lale.
2: Nepali chalchitra ka sada bahar geet haru.
3: Mero nindra bhoka tirkha raata rajina ko. Kina chore ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Babu, pani ko bill tiri de lo.
9: La, tiri de.
10: Babu, batti ko bill tiri de aaja.
9: La, la, tiri de.
8: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिर्दे
8: तर सबै कुरा यति छिटो कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
14: 01-42-88-88 98-12-35-88-88
15: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: तपाई सुन्दै हुनुहुन्छ
4: के
3: ई
4: बी
3: एस किप्स 98.3 एफएम योर कम्पानियन
1: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.

हजुर, दोस्रो र अन्तिम ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. यहाँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पेनियन. यहाँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ kipsfm.com वा एप हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ. म यहाँकै होस्ट आरजे युक्ता र आजको यस कार्यक्रममा म यहाँलाई टिप्स दिँदैछु आफूले आफूलाई कसरी अनुशासनमा राख्ने यस सम्बन्धी. सो अर्को एउटा टिप अब म यहाँलाई भन्न जाँदैछु, आफूले आफूलाई पुरस्कृत गर्नुहोला. यदि यहाँले यहाँको कुनै एउटा लक्ष्य पाउनुभयो भने आफूले आफूलाई पुरस्कृत गर्न सक्नुहुन्छ. पुरस्कृत जस्तै आफूले आफूलाई स्याबासी दिने, केही मिठो खानाको ट्रिट दिने. हजुर, यस्तो गरेर यहाँले आफूले आफूलाई अनुशासनमा बस्न प्रेरणा दिन सक्नुहुन्छ. सो यो अर्को एउटा टिप मैले यहाँलाई भनिसके. अब चाहिँ फेरि पनि गीत सुन्ने बेला भइसकेको छ मित्र. सो हामी अब भने सुन्नेछौँ गीत रोजाना. यस गीतको सिङ्गर हुनुहुन्छ श्रेया घोषाल, म्युजिक दिनुभएको छ रोचक कोलीले. अब भने सुनौ यही गीत.

हजुर साथीहरू, भर्खर हामीले सुनिसक्यौँ गीत रोजाना बाई श्रेया घोषाल। अब फेरि पनि एउटा टिप नै सुनौ साथीहरू। साथीहरू, केही भने जस्तो भएन भने आफूले आफूलाई माफ गर्नुहोला, यो पनि धेरै जरुरी छ। केही कुरा भने जस्तो भएन भने हामीलाई दुःख त लाग्छ, तर पनि आफूले आफूलाई माफ गर्नुहोला र चाँडै अर्को लक्ष्यतिर बढ्नुहोला। साथीहरू, हामी मानिसौँ, केही गल्ती हुन सक्छ, भनेको जस्तो नहुन सक्छ, आफूलाई माफ गर्नुहोस् र अनुशासनमा बस्नुहोला। यो अर्को एउटा ट्रिप मैले यहाँलाई भनिसके छु। अब फेरि पनि गीत नै एउटा सुनौ है त। सो अब चाहिँ हामी सुन्नेछौ गीत मुस्कुराएर बाई सुशान्त केसी। यस गीतमा म्युजिक पनि दिनुभएको छ सुशान्त केसीले नै, लिरिक्स सुशान्त केसी र विश्व पोखरेलको रहेको छ।

Alright, so हामीले सुनिसक्यो गीत मुस्कुराएर by सुशान्त केसी. So अब चाहिँ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा यहाँहरूलाई आफूले आफूलाई अनुशासनमा कसरी राख्ने यस टपिकमा एउटा अन्तिम टिप पनि दिने बेला भइसकेको छ किनभने कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ. सो टिप यस प्रकार रहेको छ, अनुशासनको बारे सुन्ने र पढ्ने गर्नुहोला. अनुशासनको बारेमा धेरै लेखहरू हुन्छ, यहाँहरूले त्यो लेखहरू पढ्न सक्नुहुन्छ र अनुशासनमा बसेका मानिसहरूको कथाहरू पढ्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. सफल व्यक्तिको अनुशासित जीवनको कथाहरूले पनि यहाँहरूलाई अनुशासनमा बस्न प्रेरणा दिनेछ. अरू यो टिप मैले यहाँलाई भनिसके, अब चाहिँ म यहाँहरूलाई एउटा गीत राखेर यस कार्यक्रमबाट बिदा माग्न चाहन्छु. सो अब हामी सुन्नेछौँ गीत दारू देसी फ्रम द मुभी ककटेल. यस गीतको सिङ्गर्स हुनुहुन्छ बेनी दयाल र चलमाली खोलगडे. म्युजिक यस गीतमा दिनुभएको छ प्रीतमले. यो गीत अब हामी सुन्नेछौँ र यस सँगसँगै म युक्तालाई पनि अब बिदा दिनुहोला. नमस्कार.

0: life-changing quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
5: मुझे कैसे पता न चला।
4: Every Friday, 12 p.m.

0: Kips 98.3 FM, your companion.
1: 하는 거

0: listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz. Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तै रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-34-44
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
9: भन्ज्याङ चौतारी
8: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz
10: पुरै 1 घन्टा 3 वटा मुभीज का सुपरहिट गीतहरू
11: 3 in 1
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.
13: Nepali Super Hits.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ti mile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: Namaskar ani hardik swagat cha tapai sunnai huncha Kips 98.3 FM.
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: सुजलप्पा अनि जी नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
7: मिक्स मैक्स एट 98

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-32-35-888
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in. Radio Naya Generation Ko. Generation Ko.
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
11: Music Mazza Music
8: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा

0: The Vice Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो हाई नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स अलाइभ किप्स एन्टरटेन कार्यक्रम किप्स मोस्ट वान्टेडमा तपाईँले 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ र म निजल छु तपाईँको साथमा कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर सुन्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज ओके कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी नम्बर 10 नम्बर 1 यात्रा गर्नेछौँ र 3 एक्साइटिङ सेगमेन्ट्सका गीतहरू पनि सुन्नेछौँ कार्यक्रममा कार्यक्रम सुन्दै गर्नु होला अहिले भने चाहिँ हामी नम्बर 10 लाग्दैछौँ नम्बर 10 यो विक रहेको छ डोली बाय वर्षा कर्माचार्य लिरिक्स रहेको छ सलिन मगरको म्युजिक एन्ड कम्पोजिसन वर्षा कर्माचार्य एन्ड सलिन मगरको रहेको छ मिक्स मास्टर भन्ने गरेका छन् देव शर्मा एन्ड शाश्वत श्रेष्ठले सुन्छ नम्बर 10 डोली
9: किप्स मोस्ट वान्टेड नम्बर 10

अब नम्बर 9 तर्फ लागौ. नम्बर 9 मा यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक दिएका छन् सौगात श्रेष्ठ अनुरागीले भने अरेन्ज गरेका छन् विष्णु तामाङले. मिक्स मास्टर गरेका छन् कुमार सानुपुनले. सुन्छ नम्बर 9 मा चिसो चिसो झरी.

अब नम्बर 9 तर्फ लागौ. नम्बर 9 मा यो विक रहेको छ मोहनी लगायो कान्छीले बाय आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. लिरिक्स म्युजिक एन्ड कम्पोजिसन बसन्त सापकोटाको रहेको छ. म्युजिक प्रड्युसर भनिरहेका छन् उदय राज पौडेल. मिक्स मास्टर गरेका छन् किशोर थापाले. सुन्छ नम्बर 8 मा मोहनी लगायो कान्छीले.

अब कार्यक्रम किप्स मोस्ट वान्टेड सुन्दै हुनुहुन्छ. किप्स मोस्ट वान्टेडमा हाम्रो पहिलो सेगमेन्टतर्फ लाग्न चाहन्छु. फ्ल्यासब्याक सेगमेन्टको नाम रहेको छ र फ्ल्यासब्याकमा आज ल्याएको छु गीत शिव परियारको आवाजमा नभेटी नभेटी. फ्ल्यासब्याक

0: हरेक शनिबार बेलुकी 10 बजे
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4919150939 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Enjoy the cover version of your favorite songs Covermania at 98.3 Covermania at 98.3
2: Every Monday 5 PM and Friday 8 PM
9: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
10: Kehi Naulo.
11: Rochak.
10: Ani Achamma Lagne Tathyaharu.
12: Kips 98.3 FM Ma Karyakram Radio Ma Rochak. Radio Ma Rochak.
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8-9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा

पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। स्टेशन किप्स अफ एम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजलजु तपाईँको साथमा। कार्यक्रम तपाईँले सुन सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गरेर, त्यस्तै हामीलाई फलो गर्नुहोला किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। र त्यस्तै तपाईँले तिनवटा सेगमेन्टका गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ। र ब्रेक अगाडि हामीले पहिलो सेगमेन्ट फ्ल्यासब्याक सुनिसकेका छौँ र नम्बर 10 नम्बर 7 गीत पनि सुनिसकेका छौँ। अब हामी कन्टिन्यू गर्छौँ काउन्टडाउनलाई, नम्बर 6 लाग्न चाहन्छु। नम्बर 6 यो विक रहेको छ पागलपन बाई बादल थापा, लिरिक्स एन्ड म्युजिक रहेको छ जीबी चिरनको, भने अरेन्ज मिक्स मास्टर गरेका छन् बादल थापाले। सुन्छौँ नम्बर 6 पागलपन।

0: नम्बर फाइभको पालो छ, नम्बर फाइभमा सिटी बजाउँदै गाउँदैछन् राहुल श्रेष्ठ एन्ड एलिना चौहान, लिरिक्स म्युजिक एन्ड ऱ्याप गाएका छन् जगत तिरुवाले भने अरेन्ज मिक्स मास्टर गरेका छन् जीवन बदुले। सुन्छौँ नम्बर सेभेनमा सिटी बजाउँदै।
1: किस मोस्ट वान्टेड नम्बर फाइभ।

0: ओके इट्स टाइम फर नम्बर फोरमा यो विक रहेको छ आँखैमा लाउने मेरो गाजल भाइ स्मिता बोहर एन्ड साजन शाह ऱ्यापर रहेका छन् अनुप महर्जन म्युजिक लिरिक्स एन्ड मिक्स मास्टर गरेका छन् साजन शाह अनि अरेन्ज गरेका छन् विश्व अधिकारीले सुन्छौ नम्बर फोरमा आँखैमा लाउने मेरो गाजल
1: किड्स मोस्ट वान्टेड नम्बर फोर

लागू कार्यक्रम किप्स मोस्टमेन्टमा हाम्रो दोस्रो सेगमेन्टतर्फ दोस्रो सेगमेन्टको नाम रहेको छ न्यू पिन्स. न्यू पिन्समा लेटेस्ट सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ र आज ल्याएको छु इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गङ्गा कणेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण श्रीसको अनि त्यस्तै म्युजिक दिएका छन् अर्जुन कटुवालले मिक्स मास्टर गरेका छन् पुखराज सोनकारले. सुन्छौँ न्यू पिन्समा इटरीको बजारमा.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Kips FM 98.3 presents Pop Hour.
3: मुझे कैसे पता न चला कि तू मैंनु प्यार
2: Every Friday 12 p.m.
3: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 34 444

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kipsa FM 98.3
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
6: बीफ्स मोस्ट वान्टेड

0: दोस्तों आज अंतिम व्यापारिक विश्राम पछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजजु तपाईको साथमा फलो गर्न होला इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि हामी काउन्टडाउनलाई जारी राख्न चाहन्छौँ र काउन्टडाउनमा नम्बर थ्री पालो भइसकेको छ नम्बर थ्रीमा यो विक रहेको छ पिआरई बाई बियोन्ड एन्ड ब्रिजेस एन्ड अबु द रियल म्यान लिरिक्स एन्ड कम्पोजिसन रहेको छ बियोन्डको मिक्स मास्टर गरेको छन् ब्रिजेस श्रेष्ठले सुन्छौँ नम्बर थ्रीमा पिआरई
1: Gifts most wanted number 3.

0: हजुर, कार्यक्रममा हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ। माई चोइसमा आज ल्याएको छु गीत बादल सरी बाई श्योर ब्यान्ड।
1: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 marayeko cha Doli by Barsha Karmacharya. Number 9 marayeko cha Chisho Chisho Jhari by Pratap Das and Rachana Rimal. Number 8 marayeko cha Mohini Lagayo Kanchile by Ashirwad Suvedi and Elina Chauhan. Number 7 marayeko cha Makhmali by the Hulaki Band. Number 6 marayeko cha Pagalpan by Badal Thapa. Number 5 marayeko cha City Bajaudai by Rahul Shrestha and Elina Chauhan. Number 4 marayeko cha Akhaima Laune Mero Gazal by Smita Bohra and Sajan Shah. Number 3 marayeko cha PRE by Beyond Bridges Abu the Real Man. And number 2 ma raheko cha Chakma by Elina Chauhan. Okay, recap pani hamile garyo. Aba number 1 ko song pani reveal garne bela bhaisayeko cha ra yo week number 1 ko song bhane raheko cha Keti Fasyo Maya Basyo by Ashish Abiral and Asmita Adhikari. Lyrics raheko cha Ek Narayan Bhandari ko music mix mastering gareka chan Ashish Abiral le. Okay, yo geet enjoy garnu la. Keti Fasyo Maya Basyo number 1 ko song raheko cha ra yo geet sangai aba विदा माग्ने समय पनि भइसकेको छ. समय धेरै कम छ, हामीसँग विदा माग्ने समय भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव प्लिज दिनुहोला. फेसबुक पेज रहेको छ हाम्रो खिप्स एफएम 90.3 मेगाहर्ज, हाम्रो आइडी रहेको छ. त्यस्तै फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा. आइडी रहेको छ खिप्स एफएम 90.3 मेगाहर्ज. यति भन्दै आजको लागि म निजल पनि विदा भए. नमस्कार, टेक केयर, बाय बाय. सुन्दै गर्नु होला खिप्स एफएम 90.3 योर कम्पेनियन.
2: किस मोस्ट वान्टेड नम्बर 1.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: The weekly countdown show of top 10 English numbers with exclusive segments Classic Choice, Info House, Fresh Hits and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: Stay connected with your favorite station Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
3: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
4: Raja Mati wa Mati naaye wa Ne puche chang gutu khelu
5: Nepal bhasha ya nyai puche chang meta
6: Sutheya 6:30 se 7 baje tak Station KIPS FM 98.3 MHz

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Are you ready for the big O? This is In Box.
4: Get up, get up.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानुपर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसिचौ मेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
9: म्युजिक मज्जा, म्युजिक मज्जा
8: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
10: This is किप्स 98.3 एफएम, योर कम्पानियन।
11: Are you ready for the big O?
12: This is Inbox.
13: Get up, get up.

0: Life-Changing Quotes. दुखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीन को।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
16: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
17: Keeps FM 98.3 presents Pop Hour.
18: Mujhe kaise pata na chala.
17: Every Friday, 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 0142-3888-9802-12-35-888
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and cult close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डू ट्यून इन टु वीकली 10 वीकली 10
17: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
16: on KIPS 98.3 FM.
18: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
7: म्युजिक मजा म्युजिक
18: प्रत्येक मङ्गलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Keeps FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
8: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन ए एसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तै रहेछ.
8: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-012-35-444.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा. ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.
14: Yo ho, Kips FM 98.3 megahertz.
15: Kips 98.3 FM ko Kollywood time ma aile tapai sundai hununcha Nepali chalachitra ka geet haru.

0: Life-Changing Quotes. शिक्षा सबैभन्दा सशक्त हतियार हो जसले संसारलाई परिवर्तन गर्न सकिन्छ। यो भनाइ हो नेल्सन मण्डेलाको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.

0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
3: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर्केर जाने
4: Keeps unplugged
5: लास्टो मोडमा नहि
4: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Pure ek ghanta tinota movies ka super hit geet haru.
6: 3 in 1.
7: Every Saturday 9 a.m. and Thursday 6 p.m.
8: Enjoy 60s, 70s and 80s Bollywood numbers.
9: Chandan sabadan chanchal chitvan dheere se tera ye muskaan.
8: Bollywood golden hits.
10: Kayavali pyar ka dushman hai.
8: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
11: Hey bachna ae haseeno lo main aa gaya.
12: Namaskar ani hardik swagat cha. Tapai sunnai huncha Keeps 98.3 FM.
13: Hajur namaste ani swagat cha, yo Keeps FM 98.3.
14: Sujal appa ani gina namaskar Keeps 98.3 FM.
15: Yo ho Keeps 98.3 FM. तपाईसँगको सहयात्रा।
16: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 MHz मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS 98.3 FM your companion
0: Classic Hindi Pop Time at KIPS FM 98.3

0: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: भैगोनी जाउँ छोडेर जानेलाई भैगोनी जाउँ तर्केर जाने
1: किप्स अनप्लग्ड
2: मोडमा
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96-98-92-35-44।
4: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: बाबु, पानीको बिल तिरिदे ल।
7: ल तिरिदे।
8: बाबु, बत्तीको बिल तिरिदे आज।
7: ल ल तिरिदे।
6: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
7: ल त्यो पनि तिरिदे।
6: तर सबै कुरा यति छिटो कसरी तिरिस?
7: किनकि मसँग हाम्रो पात्र छ।
8: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
7: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: Life-Changing Quotes. एक दिन नराम्रो भयो भन्दैमा जिन्दगी भरि नै नराम्रो हुन्छ भन्ने पनि छैन.
1: टिप्स 98.3 एफएम मा गजल संसार.
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार.
2: गुम का खजाना तेरा भी है मेरा भी.
0: हर एक शनिवार बिल्की 10 बजे
3: stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888.
11: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Keeps FM 98.3 megahertz. Never

0: सुन्दै हुनुहुन्छ टिप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Super Hits

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.

life-changing quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
6: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ म निजल छु तपाईँको साथमा किप्स एफएम 98.3 तपाईँलाई वर्ल्डमा सुन्नु हुन्छ किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गरेर त्यस्तै फलो गर्नु हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज र तपाईँले कार्यक्रममा गतत्व घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नु लामा इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज सो अहिले पनि चाहिँ हामी लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ माइती घर मुभीबाट रहेको छ काला कुर्तैले

श्रोता मित्र कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्युज तर्फ लाग्न चाहन्छु। न्युज रहेको छ, भारतको ओडिसामा इन्टेल र 3DGSले 3.3 अर्ब डलरको चिप सबस्ट्रेट प्लान्ट स्थापना गर्ने। पुरा न्युज विकली वेलनेसमा। अमेरिकी सेमिकन्डक्टर विशाल कम्पनी इन्टेल र 3DGS इङ्कले संयुक्त रूपमा भारतको पूर्वी राज्य ओडिसामा करिब 3.3 अर्ब अमेरिकी डलरको लगानीमा सबस्ट्रेट उत्पादन प्लान्ट स्थापना गर्ने भएका छन्। भारतीय सरकारले गत शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार यो परियोजना भारतलाई चिप उत्पादनको विश्वव्यापी हब बनाउने दिशामा एउटा ठूलो कदम हो। यो ठूलो उद्योगको स्थापनासँगै ओडिसामा उच्च दक्ष प्राविधिकहरूका लागि प्रत्यक्ष रूपमा 1800 भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको रिटर्सले जनाएको छ। सेमिकन्डक्टर उपकरण चिपको उत्पादनमा सबस्ट्रेटलाई आधारभूत र सबैभन्दा महत्वपूर्ण सामग्री बेडरक मेटेरियल मानिन्छ, जसमाथि चिपका अन्य इलेक्ट्रोनिक तत्वहरूलाई जोडिने गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अभियान अन्तर्गत देशभित्र इलेक्ट्रोनिक्स

लगानी भित्रिएको हो। यो नयाँ प्लान्ट ओडिसाको भुवनेश्वर खुर्दा क्षेत्रमा आगामी 5-6 वर्षको अवधिभित्र पूर्ण रूपमा स्थापना गरिने योजना छ। प्लान्टले विशेष गरी एडभान्स प्याकेजिङ, ग्लास कोर सबस्ट्रेट, हाइडेन्सिटी इन्टरकनेक्ट सबस्ट्रेट र यससँग सम्बन्धित अत्याधुनिक सेमी कन्डक्टर प्रविधिहरूको विकास तथा उत्पादनमा ध्यान केन्द्रित गर्नेछ। हजुर, कार्यक्रम विकली वर्ल्डमा नेक्स्ट सङतर्फ लागौं। सङ रहेको छ ब्रिजेस बियोन अनि अबु द रियल म्यानको आवाजमा पियारी।

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू तपाईँले सुन्न सक्नुहुन्छ। अहिले पनि हामी लाग्दछौँ अर्को न्यूजतर्फ। न्यूज रहेको छ चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च 12B को सफल प्रक्षेपण। चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम अन्तर्गत विकसित लङ मार्च 12B Y1 वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रक्षेपण चीनको उत्तर पश्चिमी क्षेत्रमा रहेको डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपरान्न 4:40 बजे गरिएको थियो। प्रक्षेपण पछि रकेटले च्याङफ्यान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुर्याएको चिनिया पक्षले जनाएको छ। सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षमा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो। लङ मार्च 12

बी रकेटको यो पहिलो उडान भएकाले यसलाई चीनको अन्तरिक्ष प्रविधिको महत्वपूर्ण उपलब्धिका रूपमा घेरिएको छ। नयाँ रकेटको सफल परीक्षणले भविष्यमा थप व्यावसायिक तथा वैज्ञानिक अन्तरिक्ष अभियान सञ्चालन गर्ने चीनको क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ। च्याङपान उपग्रह समूह चीनले निर्माण गरिरहेको विशाल संचार तथा इन्टरनेट सेवा सञ्चालकको हिस्सा हो। यी उपग्रहहरूको प्रयोग उच्च गतिको संचार सेवा विस्तार, डिजिटल पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच पुर्याउन गरिने जनाइएको छ। लङ मार्च चीनको सबैभन्दा प्रमुख वाहक रकेट श्रृङ्खला हो, जसले दशकौंदेखि विभिन्न प्रकारका उपग्रह, अन्तरिक्ष यान तथा अनुसन्धान सामग्री अन्तरिक्षमा पठाउँदै आएको छ। लङ मार्च 12B को सफल प्रक्षेपण सँगै यस श्रृङ्खलाको कुल उडान संख्या 647 पुगेको छ। पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उसले आफ्नै अन्तरिक्ष स्टेशन सञ्चालन गरिरहेको छ भने चन्द्रमा तथा मंगल ग्रह सम्बन्धी अनुसन्धान अभियानहरू पनि अघि बढाइरहेको छ। साथै व्यावसायिक अन्तरिक्ष उद्योगलाई विस्तार गर्दै उपग्रह प्रक्षेपण तथा अन्तरिक्ष सेवामा विश्वव्यापी प्रतिस्पर्धा बढाउने रणनीति अवलम्बन गरेको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्ग तर्फ लागौ। सङ्ग रहेको छ आरके खत्रीको आवाजमा गोली सिसाको।

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
0: This is History of Rock.
2: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिक धादिङ। फोन 01-591-3596-98-012-35-444।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising, affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
0: KIPS 98.3 FM, your companion.
13: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज।
3: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा। र कार्यक्रमलाई तपाईँले वर्ल्ड वाइड सुन सक्नुहुन्छ kipsfm.com हाम्रो पत्र एप प्रयोग गरेर। यो कार्यक्रमलाई तपाईँले हरेक आइतबार बिहानको 7 बजे, सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन्न सक्नुहुन्छ। अहिले भने हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, अफगान फिर्ता शरणार्थीलाई 35,000 भन्दा बढी आवासीय जग्गा वितरण। पुरा न्युज विकली वर्ल्ड न्युजमा, अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर 35,000 भन्दा बढी जग्गा वितरण गरेको जनाएको छ। पछिल्लो समय छिमेकी देशहरूबाट ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्कन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। अफगानिस्तानको शहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म 35,719 आवासीय जग्गा फिर्ता भएका शरणार्थीहरूलाई हस्तान्तरण गरिएको छ। सरकारका अनुसार जग्गा वितरणको प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनमा थप परिवारहरूलाई पनि समेटिनेछ। हालसम्म देशका 34 प्रान्त मध्ये 18 प्रान्तमा जग्गा वितरण कार्यक्रम लागू भइसकेको छ। सरकारले क्रमशः बाँकी प्रान्तहरूमा पनि यो योजना विस्तार गर्ने तयारी गरेको जनाएको छ। सम्बन्धित अधिकारीहरूका अनुसार अन्तत स्वदेश फर्किएका सबै पात्र र शरणार्थी परिवारलाई आवासका लागि जग्गा उपलब्ध गराउने लक्ष्य राखिएको छ। पछिल्ला महिनाहरूमा अफगानिस्तानमा शरणार्थीहरूको फिर्ती उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी पाकिस्तान र इरानमा बसोबास गरिरहेका लाखौं अफगान नागरिकहरू विभिन्न कारणले स्वदेश फर्किरहेका छन्। कानूनी कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो देश छाड्न आग्रह गरेपछि फिर्ता हुनेहरूको संख्या अझ तीव्र बनेको बताइएको छ। उपलब्ध तथ्याङ्क अनुसार सन् 2025 सुरुदेखि हालसम्म 25,00,000 भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट अफगानिस्तान फर्किसकेका छन्। यसरी ठूलो संख्यामा मानिसहरू एकै पटक फर्किँदा आवास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा तथा आधारभूत पूर्वाधारमा थप दबाव परेको छ। सरकारले बढ्दो आवास आवश्यकतालाई ध्यानमा राख्दै केही प्रान्तहरूमा नयाँ आवासीय बस्ती निर्माण कार्य पनि शुरू गरेको जनाएको छ। यी बस्तीहरूमा घर निर्माणका लागि आवश्यक जग्गा, सड़क, खानेपानी तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउने योजना रहेको बताइएको छ। विश्लेषकहरूका अनुसार लाखौं नागरिकको पुनर्स्थापना अफगानिस्तानका लागि ठूलो चुनौती हो। देश आर्थिक कठिनाई, बेरोजगारी तथा सीमित स्रोत साधनसँग जुधिरहेको अवस्थामा फिर्ता भएका नागरिकहरूको व्यवस्थापन गर्न सरकार र अन्तर्राष्ट्रिय सहयोग निकायहरूको समन्वय आवश्यक पर्ने देखिन्छ। यद्यपि सरकारले जग्गा वितरण तथा नयाँ बस्ती निर्माण कार्यक्रम मार्फत शरणार्थीहरूलाई स्थायी बसोबासतर्फ उन्मुख गराउने प्रयास गरिरहेको जनाएको छ। अधिकारीहरूले यो कार्यक्रमले फिर्ता भएका परिवारहरूको जीवन पुनस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ चुपचाप जिन्दगी फ्रम द मुभी। म यस्तो गीत गाउँछु टू

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौ। न्यूजको शीर्षक रहेको छ, थाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले पाए शाही माफी। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले बुधबारदेखि आफ्नो जेल सजायसँग सम्बन्धित सबै कानूनी दायित्व पूरा गरेका छन्। शाही माफी पाएपछि उनको सबै दायित्व सकिएको हो। थाइल्याण्डको राजपत्रमा प्रकाशित आदेश अनुसार राजा महाबजी रालोन कोर्नले थाक्सिनलाई दिएको बाँकी प्रोभिसन अवधि पनि समाप्त गरिदिएका हुन्। यो निर्णय रानी सुथिदाको जन्मदिनको अवसरमा गरिएको व्यापक क्षमादान अन्तर्गत आएको हो। यस निर्णयसँगै थाक्सिन अब आफ्नो बाँकी कानूनी निगरानीबाट पूर्ण रूपमा मुक्त भएका छन्। 76 वर्षीय थाक्सिनलाई पछिल्लो महिना ब्याङ्ककको जेलबाट रिहा गरिएको थियो। त्यसपछि उनी 4 महिनाको प्रोभिसनमा थिए र इलेक्ट्रोनिक ट्र्याकिङ ब्रेसलेट लगाउनु पर्ने नियम थियो, तर शाही आदेशपछि उनी समयभन्दा पहिले नै पूर्ण रूपमा मुक्त भएका छन्। उनका वकिल विनिया चाटपोन्ट्रीले ब्रेसलेट हटाउने प्रक्रिया केही दिन लाग्न सक्ने बताएका छन्। थाक्सिनमाथि आफ्नो पदको दुरुपयोग गरी व्यापारिक फाइदा लिएको र सरकारी लटरी परियोजनामा अनियमितता गरेको आरोपमा मुद्दा चलेको थियो। उनलाई सन् 2023 8 वर्षको जेल सजाय सुनाइएको थियो। यो सजायलाई पछि राजाले घटाएर 1 वर्षमा सीमित गरेका थिए। स्वास्थ्य कारण देखाउँदै उनले केही समय ब्याङ्कक प्रहरी अस्पतालको विशेष कक्षमा सजाय भोगेका थिए। थाक्सिन 2001 2006 थाइल्याण्डका प्रधानमन्त्री थिए। सैन्य कुले उनलाई सत्ताबाट हटाएको थियो। हजुर विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र यो गीत भनिरहेको छ मोहिनी मुभीबाट, यो साँझ यो सुभाष।

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
2: Yoho Kips 98.3 FM. Tapai Sangako Sahayatra.
3: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
4: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 र कार्यक्रम विकली वर्ल्डमा गत हप्ता घटेका विश्व घटनाहरू हामी तपाईँले सुनाउने गर्दछौँ र साथमा गीत सङ्गीतहरू पनि सुनाउने गर्दछौँ र म निजल छु तपाईँको साथमा हरेक आइतबार बिहानको 7 बजी आउने गर्दछु र सोमबार र मङ्गलबार पनि तपाईँले कार्यक्रम सुन्न सक्नुहुन्छ। सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ। र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिको जोड। मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ। मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकन सम्बन्धी औपचारिक वार्ताको पछिल्लो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए। उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन सामग्रीको अंश, तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था, इस्पात, एल्मुनियम, सवारी साधन उद्योग तथा आर्थिक सुरक्षा जस्ता विषय समावेश छन्। एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गरे। उनका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक फरक भन्सार शुल्क लागू गरिरहेको छ, जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणाली भन्दा फरक नीति हो। मेक्सिको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उनले बताए। अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ। मेक्सिको र अमेरिका बीच दोस्रो चरणको वार्ता जुन 16 र 17 वाशिङटनमा हुने तय भएको छ। उक्त वार्तामा कृषि, निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ। तेस्रो चरणको वार्ता जुलाई 20 मेक्सिको सिटीमा आयोजना हुनेछ। त्यसक्रममा बाँकी विषयहरू टुङ्ग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ। हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ सिन्डिकेट बाई विपुल छेत्री।

हजुर, विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ पश्चिमी दबाव बेज भारतको म्यानमार नीति। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा पश्चिमी देशहरूले म्यानमारको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले म्यानमारका सैन्य समर्थित राष्ट्रपति मिन आङ हाइनसँग नयाँ दिल्लीमा वार्ता गरेपछि भारतले संलग्नता नै व्यावहारिक विकल्प भएको आफ्नो धारणा दोहोऱ्याएको हो। भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकारहरूसँग कुरा गर्दै भारतको नीति म्यानमारको आन्तरिक राजनैतिक व्यवस्थामाथि टिप्पणी गर्ने उद्देश्यले निर्देशित नभएको बताए। उनका अनुसार नयाँ दिल्लीले म्यानमारसँग सम्बन्ध कायम राखेर अघि बढ्नु नै प्रभावकारी र उपयोगी उपाय हुने विश्वास राख्छ। सन् 2021 म्यानमार सेनाले सत्ता कब्जा गर्दै आङ सान सुकीको निर्वाचित सरकारलाई हटाएपछि अमेरिका लगायत पश्चिमी राष्ट्रहरूले त्यहाँको सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाएका थिए। त्यस यता विपक्षी माथिको दमन, गृहद्वन्द र गम्भीर मानवीय संकटका कारण सैन्य नेतृत्व अन्तर्राष्ट्रिय आलोचनाको केन्द्रमा रहँदै आएको छ। यद्यपि भारतले भने छिमेकी मुलुकसँग संवाद तोड्नुभन्दा निरन्तर सम्पर्क राख्ने नीति अप्नाएको छ। निरन्तर वार्ता महत्वपूर्ण हुन्छ भन्ने सिद्धान्तमा हामी सधैँ अघि बढेका छौं, मिश्रीले भने। उनले म्यानमारलाई अलग्गै राख्ने रणनीतिले उल्टै प्रतिकूल परिणाम दिने तर्क गरे। इतिहासले देखाएको छ सम्बन्ध विच्छेदले संलग्नता भन्दा राम्रो नतिजा दिएको छैन, उनको भनाइ थियो। आलोचक र मानव अधिकार कर्मीहरूले मिङ आङ हाइनको भारत भ्रमणले म्यानमारको सैन्य समर्थित प्रशासनलाई अन्तर्राष्ट्रिय वैधानिकता दिलाउने जोखिम बढाउन सक्ने बताएका छन्। अप्रेलमा विवादास्पद निर्वाचनपछि राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनको यो पहिलो भारत भ्रमण हो। आलोचकहरूका अनुसार उक्त निर्वाचन सत्तामा सेनाको नियन्त्रण थप मजबुत बनाउन केन्द्रित थियो। यसअघि उहाँले सन् 2019 म्यानमारका सैन्य प्रमुखका रूपमा भारत भ्रमण गरेका थिए। भारत र म्यानमार बीच 1,643 किलोमिटर लामो स्थल सीमा तथा बंगालको खाडी क्षेत्रमा समुद्र सीमा जोडिएको छ। भारतका लागि म्यानमार केवल छिमेकी मुलुक मात्र नभई सुरक्षा, रणनीति र क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष जोडिएको साझेदार पनि हो। म्यानमारको चीन राज्य तथा अन्य द्वन्द्वग्रस्त क्षेत्रबाट भोगेका हजारौं शरणार्थीहरूलाई भारतले आश्रय दिँदै आएको छ। दुई देशले सीमा सुरक्षादेखि विद्रोही समूह विरुद्धको कारवाहीसम्म विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छन्। सीमा आसपास सक्रिय सशस्त्र समूहहरूसँग जुन्न, गुप्तचर सूचना आदान प्रदानमा पनि दुवै पक्षबीच सहयोग रहेको बताइएको छ। मोदी र मिन आङ हाइनले भेटपछि संयुक्त रूपमा संचार माध्यमलाई सम्बोधन गरेनन्, जबकि नयाँ दिल्ली भ्रमणमा आउने धेरैजसो विदेशी राष्ट्र वा राष्ट्र प्रमुखहरूसँग हुने द्विपक्षीय भेटपछि यस्तो अभ्यास सामान्य मानिन्छ। विदेश सचिव मिश्रीका अनुसार दुई नेताबीच व्यापार, रक्षा सहकार्य, सीमा व्यवस्थापन, क्षेत्रीय मुद्दा, आर्थिक सम्बन्ध र प्रविधि साझेदार बारे विस्तृत छलफल भएको थियो। दुवै पक्षले व्यापार, ऊर्जा, महत्वपूर्ण खनिज, पूर्वाधार र क्षेत्रीय सम्पर्क विस्तारसँग सम्बन्धित प्रमुख परियोजनालाई तीव्रता दिने सहमति गरेका छन्। वार्तामा साइबर अपराध र मानव बेचबिखन नियन्त्रण सम्बन्धी सहकार्य पनि महत्वपूर्ण विषयका रूपमा उठाइएको थियो। दक्षिण तथा दक्षिण पूर्वी एसियामा फैलिएका ठगी केन्द्रहरूमा फसाइएका भारतीय नागरिकहरूको विषयमा पनि छलफल भएको बताइएको छ। मिश्रीका अनुसार पछिल्ला 18 महिनामा भारत र म्यानमारले संयुक्त प्रयास मार्फत 2,400 भन्दा बढी भारतीय नागरिकको उद्धार गरेका छन्। भारत भ्रमणका क्रममा मिङ आन ह्वाङले राष्ट्रपति द्रौपदी मुर्मु, विदेश मन्त्री सुब्रमण्यम जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्छौ। अर्को गीत भनिरहेको छ ह्यारी की प्यारी मुभीबाट दमदम।

श्रोता मित्र विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेको सम्पूर्ण न्यूज सकिसकेको छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz, त्यस्तै फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम फेसबुक अनि टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। यति भन्दै आजको लागि म निजल पनि विकली वेलनेसबाट बिदा भए। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पनी।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: What's the secret to success?

0: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: Stay connected with your favorite station Kips FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
4: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
14: Yoho Kips FM 98.3 MHz.
15: Bollywood Golden Hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Tips FM 98.3 presents Pop Hour.
4: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
3: Every Friday 12 p.m.

0: छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
1: किप्स अनप्लग्ड
0: मोडमा
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-12-34-44
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत
8: बिहिबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
2: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
4: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: Kips 98.3 FM, your companion.
4: 3 in 1. From the movie Sita.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: क्लासिक हिन्दी पप टाइम
6: चलने लगी है हवाएं सागर भी लहराए
5: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: bye.
1: Kinder Mütter gibt's 98.3 FM.
2: Vasate Javito Nagavai Mavito.
3: Kids FM 98.3 presents Pop Hour.
4: Mujhe kaise pata na chala ki tu mainu pyaar.
3: Every Friday 12 p.m.
5: Afri usne jana ki tareef mumkin nahi.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
9: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
10: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
11: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
10: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
12: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
10: फोन नम्बर 4910511 4910511 9851170939
13: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
14: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
13: किन एएसी लाइट ब्रिक नै
14: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
13: वाह मैले खोजेको जस्तो रहेछ
14: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
15: You can dance.
16: You can sing. All you gotta do is
17: just tune in.
16: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
18: Babu, pani ko bill tiri de lo.
19: La, tiri de.
20: Babu, batti ko bill tiri de aaja.
19: La, la, tiri de.
18: Dada, internet ko pani last dino hai aaja.
19: La. त्यो पनि तिर्दे
18: तर सबै कुरा यति छिटै कसरी तिरिस
19: किनकि मसँग हाम्रो पात्र छ
20: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
19: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
21: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
22: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
23: Stay connected with your favorite station keeps FM 98.3 megahertz
7: Join our community on Facebook for the latest updates and all the music you love
23: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
24: Bali Pop Flashback
10: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
25: May mara saajha May mara
15: is History of Rock.
0: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
15: This is
1: Keeps 98.3 FM, your companion.
11: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

life-changing quotes. भविष्य आज तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ। यो भनाई हो महात्मा गान्धीको।

0: keeps unplugged. Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola harek aitbar madhyana 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanakhe cha bandu basta
2: hajur न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01 42 35 888 98 012 35 888

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
1: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: किप 98.3 FM, योर कम्पानियन.
9: दिस इज इंग्लिश नॉन स्टॉप हिट on Kips 98.3 FM.

0: The Vice Sundahununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: हेलो नमस्ते श्रोता मित्र, स्वागत छ कार्यक्रम म्युजिक मजाको अर्को एउटा नयाँ एपिसोडमा. तपाईँलाई साथ दिँदैछु यस कार्यक्रमको प्रस्तोता म युक्ता. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन दट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. संसारभर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि हामीलाई सुन्न सक्नुहुन्छ. कार्यक्रम म्युजिक मजामा हामी सुन्ने गर्दछौँ रमाइलो रमाइलो नेपाली गीतहरू, र यस कार्यक्रममा हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि अगाडि राख्ने नै छु. अल राइट, अब चाहिँ यहाँको लागि म यस कार्यक्रमको पहिलो गीत राख्न चाहन्छु. पहिलो गीत रहेको छ वारी बर पारी पिपलु. यस गीतको सिङ्गर हुनुहुन्छ करण परियार र गङ्गा सोनम. कम्पोजर हुनुहुन्छ काली प्रसाद बास्कोटा. अरेन्ज मिक्स मास्टर गर्नुभएको छ रिकेश.

ओके श्रोता मित्र, हामीले सुन्यौ गीत वारी बर पारी पिपलु बाई करण परियार। यस गीतको सिङ्गर्सहरू हुनुहुन्थ्यो करण परियार र गङ्गा सोनम। ओके, अब यस कार्यक्रममा अर्को गीत हामी सुन्नेछौँ। गीत रहेको छ लैजा रे। यस गीतको सिङ्गर हुनुहुन्छ हेमन्त राणा। लिरिक्स र कम्पोजिसन रहेको छ कालीप्रसाद बास्कोटाको। यस गीतमा तपाईँले देख्न सक्नुहुन्छ एक्टर्स झरना बज्राचार्य र हेमन्त राणालाई।

0: segment YouTube Dhamaka ko.
1: YouTube Dhamaka Dhamaka.
0: हजुर, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ नयाँ गीत जसले धेरै धेरै युट्युबमा भ्युज बटुल्न सफल भएको छ। यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत चमेली बाई एकदेव लिम्बू। हजुर, यस गीतमा आवाज, कम्पोजिसन र लिरिक्स रहेको छ एकदेव लिम्बूको। एडिसनल कम्पोजिसन एन्ड लिरिक्स दिनुभएको छ प्रकाश चन्द्र श्रेष्ठ र सलिन मगरले। प्रड्युसर हुनुहुन्छ शाश्वत श्रेष्ठ, मिक्सिङ र मास्टरिङ इन्जिनियर हुनुहुन्छ शाश्वत श्रेष्ठ नै। अलराइट श्रोता मित्र, यो गीत सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म युक्ता फेरि आउनेछु कार्यक्रम म्युजिक मजामा। स्टेसन किप्स एफएम बटुल्न सफल भएको छ। यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत चमेली बाई एकदेव लिम्बू। हजुर, यस गीतमा आवाज, कम्पोजिसन र लिरिक्स रहेको छ एकदेव लिम्बूको। एडिसनल कम्पोजिसन एन्ड लिरिक्स दिनुभएको छ प्रकाश चन्द्र श्रेष्ठ र सलिन मगरले। प्रड्युसर हुनुहुन्छ शाश्वत श्रेष्ठ, मिक्सिङ र मास्टरिङ इन्जिनियर हुनुहुन्छ शाश्वत श्रेष्ठ नै। अलराइट श्रोता मित्र, यो गीत सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि म युक्ता फेरि आउनेछु कार्यक्रम म्युजिक मजामा। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: 肩からこう。
1: Yoho Kips FM 98.3 MHz.
2: Phul ko dale dale ma, timro roop ko lale.
3: Nepali chalchitra ka sada bahar ki tharu.
4: Mero nindra ho kar tirkha rata rajina ko. Kina chore ko.
3: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
15: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La, tyo pani tiri de.
16: Tara, sabbe kura eti chite kasari tiris.
17: Kinaki masanga, hamro patra cha.
18: Hamro patra ta masanga pani cha.
17: Tara payment. कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: क्लिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा.
1: अलराइट, ब्रेक पछि स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज. सो म्युजिक मजामा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू. र अब चाहिँ श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा आज मैले लिएर आएकी छु सेगमेन्ट इन्फो बज. इन्फो बजमा हाम्रो आरजी जेसिका आउनुहुनेछ र उहाँले एक आर्टिस्टको इन्फर्मेसन लिएर आउनु भएको छ. को हुनुहुन्छ र के इन्फर्मेसन ल्याउनु भएको छ उहाँकै आवाजमा सुन्नुहोला सेगमेन्ट इन्फो बजमा.
2: हेलो हेलो, नमस्कार. तपाईँलाई फेरि पनि स्वागत छ एउटा छोटो मिठो ब्रेक पछि स्टेशन किप्स अ फ्याम 98.3 मेगाहर्समा, द रेडियो अफ न्यू जेनेरेसन. तपाईँले अब हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्रो एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. अब पालो भएको छ हाम्रो सेगमेन्ट इन्फो बजको.
0: Info Buzz, Info Buzz.
2: इन्फो बजमा हामी पुराना लेजेन्डरी म्युजिक आर्टिस्टको बारेमा कुराकानी गर्ने गर्दछौँ. आज हामी कुरा गर्न गइरहेको म्युजिक आर्टिस्टको सायद तपाईँले नाम तुरुन्तै सम्झिनुहुन्न होला, तर उहाँको आवाज त्यो भने पक्कै कतै न कतै सुन्नुभएको छ. माइक्रो बसको यात्रामा होस् वा घरमा बाबाआमाले गुनगुनाउँदा वा कुनै बिहेको पार्टीमा लाइभ म्युजिकमा नै किन नहोस्, कहिले काहीँ केही आवाजहरू यस्ता हुन्छन् जुन हाम्रो मेमोरीको पार्ट बनिसकेका हुन्छन्. आज इन्फो बजमा हामी कुरा गर्दैछौँ त्यस्तै एउटा आवाजको, प्रेमदोष प्रधानको. नेपाली म्युजिकको एउटा यस्तो नाम जसका गीतहरू पुराना भए तर फिलिङ्स भने कहिल्यै पुराना भएनन्. इन्ट्रेस्टिङ कुरा के हो भने प्रेमदोषका गीतहरू सुन्दा नोस्टाल्जिया अनुभव हुन्छ, इभन इफ त्यो समय हामीले बाँचेको पनि हुँदैनौ. घुम्तीमा नआउ है नमान लाज यसरी, पर लैजाऊ फुलहरू अनि गोरेटो त्यो गाउँको जस्ता गीतहरू केवल गीत मात्र बनेनन्, नेपाली सङ्गीतको सम्झना बने. यी गीतहरू सुन्दा कतै न कतै पुरानो समय, पुराना मान्छेहरू अनि आफ्नै केही यादहरू सम्झिए जस्तो फिल हुन्छ. सायद उहाँको आवाजमा एउटा सफ्टनेस थियो, एकदम पर्सनल फिल हुने किसिमको. गीत सुन्दा उहाँले गाइरहेको भन्दा पनि कसैसँग बसेर बोलेर कुराकानी गरिरहेको जस्तो लाग्छ. यही कारणले प्रेमदोष प्रधानका गीतहरू समय बित्दै जाँदा पनि मनदेखि टाढा भने हुन सकेनन्. प्रेमदोष प्रधानको म्युजिकल जर्नी पनि उत्तिकै इन्ट्रेस्टिङ छ. उहाँ जम्मा 14 वर्षको हुँदा रेडियो नेपालमा भोइस टेस्ट दिनुभएको थियो. त्यो समय नेपाली म्युजिक अहिले जस्तो मोडर्न थिएन, तर प्रेमदोषले आफ्नै शैलीमा बिस्तारै नयाँ साउन्ड ल्याउनुभयो. क्लासिकल म्युजिक सिक्नुभयो र पछि नेपाली सङ्गीतमा गिटार प्रयोग गर्ने पहिलो गायक मध्ये एक बन्नुभयो. आज हामीलाई गिटार भन्ने कुरा सामान्य लाग्छ, तर त्यो बेला त्यो निकै नयाँ कुरा थियो. त्यो चेन्जले नेपाली मोडर्न म्युजिकलाई नै अर्कै दिशा दियो. उहाँले 700 भन्दा बढी गीतहरू रेकर्ड गर्नुभएको छ र केवल नेपालमा मात्र होइन भारतका लेजेन्डरी सिङ्गरहरूसँग पनि काम गरिसक्नु भएको छ. उहाँका गीतहरू आज पनि रिलेटेबल लाग्छन्। टेक्नोलोजी चेन्ज भयो, क्यासेटबाट स्पोटिफाई आयो, एल्बमबाट प्लेलिस्ट आयो, तर इमोसन्स त्यो भने चेन्ज भएनन्. कसैलाई सम्झिने फिलिङ, कसैको बाटो कुरिरहने फिलिङ, टाढा भएर पनि नजिक महसुस गर्ने फिलिङ, प्रेमदोषका गीतहरूमा यही सिम्प्लिसिटी थियो. र सायद यही कारणले उहाँका गीतहरू जेनेरेसन टु जेनेरेसन पास भइरहेका छन्। आज हामी उहाँकै सम्झनामा गीत देउरालीमा बतास चल्यो बजाउन गइरहेका छौँ. यो गीतका सिङ्गर हुनुहुन्छ प्रेमदोष प्रधान, लिरिसिस्ट हुनुहुन्छ रमेश तिताल, भने म्युजिक दिनुभएको छ नाति काजीले. अब सुन्छौँ देउरालीमा बतास चल्यो प्रेमदोष प्रधानको आवाज.

ओके श्रोता मित्र, हामीले इम्प्रो बजमा काक प्रेम ध्वज प्रधानको बारेमा केही जानकारी सुन्यौं। ओके अब कार्यक्रम म्युजिक मजामा म युक्त फेरि अर्को एउटा गीत नै राख्न चाहन्छु। गीत रहेको छ जुनी। यस गीतको राइटर, प्रड्युसर र पर्फर्मर हुनुहुन्छ सज्जनराज वैद्य। मिक्सिङ र मास्टरिङ गर्नुभएको छ दिवस गुरुङले। यो गीतपछि श्रोता मित्र एउटा सानो ब्रेकको पालो आउनेछ र ब्रेकपछि म पुनः आउनेछु र तपाईँको लागि अरू पनि मिठा मिठा गीतहरू लिएर आउनेछु। सुन्दै रहनुहोला किप्स एफएमलाई।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: Keeps FM 98.3.

0: 98.3 megahertz. Your companion. Your companion. Your companion. Kips 98.3 FM ma yoho. Music Mazza. Music Mazza.
1: ओके ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम म्युजिक मजामा तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ म हुँ आरजे युक्ता कार्यक्रमलाई फेरि पनि अगाडि म बढाउन चाहन्छु अब हामी सुन्नेछौँ गीत काजले सुनचरी यस गीतमा भोकल र म्युजिक रहेको छ सुजन चापा गाईको लिरिक्स हर्कसौदले दिनुभएको छ म्युजिक प्रडक्सन मिक्सिङ मास्टरिङ रहेको छ कोविड वज्रको ब्याक भोकल्स दिनुभएको छ कृति नेपाल

हरेक श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत गाजली सुनचरी सुजन चापा गाईको आवाजमा. ओके, कार्यक्रम म्युजिक मजामा अब हामी फेरि अर्को गीत सुन्नेछौँ. गीत रहेको छ अधुरो सपना बाई सलोन एन्ड द युबल. यस गीतको गायक हुनुहुन्छ सलोन बाल तामाङ. मिक्सिङ मास्टरिङ प्रोडक्सन रहेको छ शाश्वत श्रेष्ठको.

मैं श्रोता मित्र हामीले सुन्यौं गीत अधुरो सपना सलोन आम द युपलको अब फेरि पनि म अर्को गीततिर नै लाग्न चाहन्छु गीत रहेको छ पुष्पन प्रधानको आवाजमा तिमीले हाँसेको हेर्नु छ यस गीतमा अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ जोनी योञ्जन तामाङको

श्रोता मित्र भर्खर हामीले सुन्यौँ गीत तिमीले हाँसेको हेर्नु छ बाई पुष्पन प्रधान. ओके, अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ. अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ. गीत रहेको छ तिम्रो मिठो बोली. यस गीतमा आवाज दिनुभएको छ ब्रिजेश श्रेष्ठले, कम्पोजिसन निमा राईको रहेको छ, लिरिक्स निमा राई र उजनले दिनुभएको छ भने मास्टरिङ रहेको छ निश्चल भण्डारीको. अराइट, यो गीत सँगसँगै अब म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु. कार्यक्रम कस्तो लाग्यो त तपाईँले हामीलाई सजेसन्स दिन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा. हामीलाई फलो गर्नुहोस् फेसबुक, इन्स्टा र टिकटकमा पनि. हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज. अराइट, अब यति भन्दै म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु. नमस्कार.

0: Number 18.
1: मूवी
2: दो दीवाने शहर में,
1: सॉन्ग
2: आसमा आसमा।

सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा।

0: number 11.
1: Movie
2: Dhurandhar, The Revenge.
1: Song
2: Aari Aari.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
10: Every Monday 5 p.m. and Friday 8 p.m.
14: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Tune into Weekly 10.
4: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
14: on KIPS 98.3 FM.
15: Bhaygo ni jam, chode ra jane lai bhaygo ni jam, tarke ra jane lai.
10: KIPS Unplugged.
15: Lasta, modu ma, nahi.
10: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Number 3.
1: Say whoa!
0: Movie.
2: है जवानी तो इश्क होना है.
0: Song.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पप फ्ल्याशब्याक

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि।
6: थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888, 98-12-35-888।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Don't change the station. We'll be right back. You are listening to GIPS FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3.
3: नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँसँगको सहयात्रा.
5: नेपाली पप फ्ल्याशब्याक

0: आर लिसनिंग टू कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ योर कंपेनियन
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।